0: टाइम क्या हुआ है? टाइम ये गलत तो नहीं
1: है
0: भाई का सवाल दर से तो बाहर है। हमारे 15 मिनट है। बहरहाल तो भाई जैसे दर से बाहर मैं जवाब दे देता हूं भाई कि यह सवाल है कि बाज मार्किट्स में आप कुछ खरीदते हैं, आपको कूपन देते हैं, उसमें नंबर लिखा होता है और फिर कुरंदाजी होती है और गाड़ी इनाम में मिलती है, यह शरण जायज नहीं है। उसकी वजह यह है क्योंकि शर्त है जो खरीदेगा उसी को मिलेगा, ये आवाम उन सबके लिए नहीं है। और जो आप चीज खरीदते हैं तो आप अपने पैसों से खरीदते हैं, जो आपको उसके एवज में चीज दी जाती है तो वह शरण जायज नहीं है, दुरुस्त नहीं है। क्या चीज? अलिफ लैला। हाँ भाई अच्छा सवाल है। बाज बच्चों के प्रोग्राम आते हैं, ऐनक वाला जिन है और पता नहीं कौन कौन से, अलिफ लैला है। देखिए जो जादू वाले प्रोग्राम होते हैं वो शरण जायज नहीं है, जिसने पहले बयान किया है। यानी इससे हटकर के टीवी देखना जायज है कि नहीं, इससे हटकर बात कर रहा हूं मैं। अगर टीवी आम देखना भी जायज है तो ये चीजें जो है जिसमें जादू के प्रोग्राम हो यह शरण जायज नहीं है, ना बच्चों के लिए ना बड़ों के लिए। क्या जी जी भाई तैयार हैं, अल्लाह रहम करे। इससे भाई का यह सवाल है कि मैंने सैयदना जिन रवानों के किस्से में बयान किया कि उन्होंने एक जादूगर का सर कलम कर दिया, तो क्या हमारे लिए बेजायज अगर किसी जादूगर को देखें तो अपना खंजर जेब में रखे, तैयारी करके जाए और उसको वहां पे हद कायम कर दे? नहीं, जायज नहीं है मेरे भाई। किसी शख्स के लिए जायज नहीं है कि वो किसी पर हद कायम करे। हुदूद और ताजीरात का जिम्मा जो है वो अल्लाह ताला ने हुक्मरान को सौंपा है। हुक्मरान या उसका नाइब या जो काजी शरई होते हैं, जो गवर्नमेंट की तरफ से काजी होते हैं वो। और इस हदीस में सैयद जुंदुब जो है वो शाम की तरफ गए थे और शाम में वो वहां पे साहब रसूल सल्लल्लाहु अलैहि वसल्लम थे और वहां पर दूसरा कोई शख्स नहीं था जो उस पर हद कायम करे, और लोग उसे मुतासिर हो रहे थे और उसने जो हद कायम किया है तो उसका अहल था, वो उस हद कायम करने के अहल थे। लेकिन उनके अलावा किसी और के लिए हरगिज जायज नहीं है कि वो कानून को अपने हाथ में ले और किसी का सर कलम करे। भाई का यह सवाल है, भाई का यह सवाल है कि हमारे मुल्कों में जादू जो है वो अरूज पर पहुंच गया है, गली गली मोहल्ले मोहल्ले में ये लोग बैठे हैं, जादू और कहानत कर रहे हैं, और हमारे हुक्मरान तो हम जानते हैं कि वो कैसे हैं, बल्कि सारी दुनिया जानती है। वो ना उनको रोकते हैं ना टोकते हैं, बल्कि बाजों को तो लाइसेंस मिला हुआ है। तो इस कंडीशन में, ऐसी सूरत में क्या किसी के लिए जायज है कि वो उन पर हद कायम करे? इसका जवाब वो है कि उसके लिए जायज नहीं है, किसी भी इंसान के लिए जायज नहीं है कि वो किसी पर हद कायम करे, अगर हुक्मरान वक्त नाइंसाफी करता है और वो अल्लाह ताला के नाजिल करदा फैसला के खिलाफ फैसला करता है, तब भी किसी इंसान किसी मुसलमान के लिए जायज नहीं कि वो कानून को अपने हाथ में लेके किसी पर हद कायम करे। अल्लाह ताला ने हुक्मरान को और महकूम को मुख्तलिफ अहकाम, मुख्तलिफ हुक्म दिए हैं, मुख्तलिफ जिम्मेदारियां सौंपी हैं। जो जिम्मा हाकिम का है वो उसका जिम्मेदार है, और जो जिम्मा महकूम का है वो उसका जिम्मेदार है। हमारे जिम्मे में यह नहीं है कि हम हद कायम करें, हमारे जिम्मे में यह जरूर है कि हम यह बयान करें लोगों को कि यह हराम है, जायज नहीं, यह कुफ्र है, शिर्क है, लोगों को आगाह करें। लेकिन जादूगर को नसीहत भी कर सकते हैं, यह उसका हक है और हमारा वाजिब है। लेकिन अगर हुक्मरान उस पर हद कायम नहीं करता तो हमारे जायज नहीं कि हम उस पर हद कायम कर कत्ल कर दें। क्यों? क्योंकि वही बात है कि इनकार मुनकर होगा, लेकिन इस इनकार मुनकर के पीछे जो इससे बड़ा मुनकर है उसका ज्यादा खर्चा है, और बल्कि वह मुनकर और फैल जाएगा। फिर ये लोग जो जादू का काम करते हैं یہ اور حکومت سب مل کے پھر ہر اشیاء سے خاتمہ کرنے کے لیے تیاری کریں گے جو خیر کا عمل کرنا چاہتا ہے. دوسری بات یہ ہے کہ اسی کو مندرجہ رکھتے ہوئے صرف جادوگروں کے نہیں بلکہ جو بھی فیصلے ہوتے ہیں شریعت کے خلاف ہر انسان اٹھ کے کھڑا ہو جائے گا اور وہ کہے گا اگر چور کی سزا ہاتھ کاٹنا نہیں ہے تو چور کے ہاتھ میں کاٹوں گا, اگر قاتل کی سزا قتل نہیں ہے تو قاتل کو میں قتل کروں گا. تو امت میں کہاں پہ امن و امان رہے گا اور امت میں کہاں پر امن و امان کے خاتمے کے بعد یا اس شر کے پھیلنے کے بعد کہاں پر آپ خیر کی توقع کر سکتے ہیں؟ تو یہ ہرگز جائز نہیں کسی انسان کے لیے, یہ آپ کا ذمہ نہیں ہے. اللہ تعالیٰ آپ سے نہیں پوچھے گا, مجھ سے نہیں پوچھے گا کہ اگر حاکم وقت نے حد قائم نہیں کی تو آپ نے کیوں خاموشی اختیار کی؟ آپ ووٹ نہ دیں, ووٹ دیں تو آپ بھی شامل ہیں, ووٹ نہ دیں آپ ان کے اعمال سے برے اعمال سے بری ہیں, یاد رکھیں. اور اگر ووٹ دینے کے بعد بھی وہ ایسا کرتے ہیں, اب ان کے عمل میں شریک نہیں ہیں یعنی اس گناہ میں, لیکن ووٹ دینے کے گناہ میں آپ وہ اپر گناہ ضرور ہے. واللہ اعلم. کافر اور مرتد میں کیا فرق ہے؟ کافر عام لفظ ہے, منافق منافق مرتد میں کیا فرق ہے؟ منافق بھی عام لفظ ہے. نفاق دو قسم کا ہوتا ہے, ایک ہوتا ہے نفاق اکبر جو دار اسلام سے خارج کر دیتا ہے. نفاق کا مطلب ہے نفقہ سے, نفق عربی زبان میں کہتے ہیں گھور کو, گھور جان زمین کے نیچے. اور ایک خاص چوہا ہوتا ہے یربو کہتے ہیں, یربو عربی زبان میں, وہ چوہا جو ہے وہ زمین میں گھور کرتا ہے چھپنے کے لیے, لیکن وہ ایک راستہ سامنے سے بناتا ہے اور زمین کے اوپر والا حصہ جو ہے پورا راستہ نہیں کھولتا, زمین کی اوپر سطح جو چھوڑ دیتا ہے. تو جب کوئی سانپ آتا ہے اس پہ حملہ کرنے کے لیے تو وہ گھور میں چلا جاتا ہے, سانپ پیچھے چلا جاتا ہے. اب سانپ کو پتہ ہے اب کہاں سے جائے گا, یہ مر گیا, لیکن وہ اتنی سمجھدار ہے یہ جانور یربو جو ہے, وہ اوپر جو دروازہ ہے اس کا مٹی ہوتی ہے وہ پورا نہیں کھودتا, اسے جو ہی خطرہ ہوتا ہے اوپر سے نکل جاتا ہے. تو دکھاتا کچھ اور ہے, کرتا کچھ اور ہے, دکھاتا وہ راستہ ہے جو کھلا ہے اور نکلتا اس راستے سے جو چھپا ہوا ہے. نفاق بھی اسی سے لیا گیا ہے کہ منافق جو ہے دل میں کچھ اور چھپاتا ہے اور زبان سے کچھ اور کہتا ہے یا ظاہر کچھ اور کرتا ہے. اور نفاق کی دو قسمیں ہیں, ایک نفاق اکبر یعنی دائرہ اسلام سے خارج کر دینے والا عمل ہے کہ دل میں کفر ہے حقیقتاً لیکن ظاہر و نماز بھی پڑھتا ہے کلمہ بھی پڑھتا ہے. تو ایسا شخص دائرہ اسلام سے خارج ہے, اور اس کی مثال جو ہے عبداللہ بن ابی بن سلول, ظاہراً تو صحابی تھا, ظاہراً نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ رہتا تھا اور نماز بھی پڑھتا تھا, حقیقتاً کافر تھا اور وہ صحابی نہیں تھا, یاد رکھیں. کوئی شخص یہ نہ کہ عبداللہ بن ابی بن سلول صحابی, ہرگز نہیں. صحابی کی شرح کیا ہے, تعریف کیا ہے؟ جو شخص نبی کریم صلی اللہ علیہ وسلم سے ملاقات کرے ایمان کی حالت میں اور موت بھی اسی حالت میں ہو. صحابی کسے کہتے ہیں؟ جو شخص ان تین شرطوں کے ساتھ, جو شخص نبی کریم صلی اللہ علیہ وسلم سے ملاقات کرے, ملاقات ضروری ہے, دیکھنا ضروری نہیں ہے کیونکہ بعض نبی نے صحابی بھی تھے, تو ملاقات ضروری ہے. ملاقات کے لیے مسافر ضروری نہیں ہے, ملاقات کے لیے مسافر ضروری ہے, دیکھنا یا ملاقات یعنی ساتھ بیٹھنا. ملاقات نمبر دو ایمان لانا, ملاقات بھی کی ہے اور پیارے پیغمبر صلی اللہ علیہ وسلم پر ایمان بھی لے کے آئے ہیں. ایمان کی کیوں شرط ہے؟ کیونکہ ملاقات ابو جہل نے بھی کی تھی, ابو لہب نے بھی کی تھی, کیا وہ بھی صحابی ہیں؟ کیا کوئی شخص کہتا ہے ابو جہل صحابی ہے؟ ہرگز نہیں. کیوں؟ کیونکہ پہلی شرط تو ہے ملاقات ہو, لیکن دوسری شرط نہیں ہے. کون سی؟ ایمان کی شرط نہیں, کفر پہ مرے. اور نمبر تین یہ بھی شرط ہے کہ وفات بھی اسی ایمان پہ ہو, بیچ میں دائرہ اسلام سے نہ خارج ہو, مرتد نہ ہو جائے. کیونکہ بعض لوگ جو ہیں وہ ایمان کے بعد بھی کفر کا راستہ اختیار کرتے ہیں, دائرہ اسلام سے خارج ہو جاتے ہیں. تو یہ ہے نفاق. مرتد کون ہے؟ جو اسلام قبول کرنے کے بعد کوئی ایسا عمل کرے جو اسے دائرہ اسلام سے خارج کر دے, کفر اکبر کا ارتکاب کرے, جیسا کہ غیر اللہ کو پکارنا یعنی شرک کرنا یا بدعت مکفرہ کرنا, کوئی بھی ایسا عمل جو دائرہ اسلام سے خارج کر دیتا ہے, نواقض اسلام میں سے کسی